0: आदाब, ये आकाशवाणी है। जमीर रजवी से खबरें सुनिए। सबसे पहले इस वक्त की सुर्खियां। दिल्ली के मालविया नगर इलाके के एक होटल में लगी जबरदस्त आग में कम से कम 21 लोगों की मौत हो गई। वजीर आजम ने हादसे पर अफसोस का इजहार किया है और महलुकीन के अफराद खानदान के लिए 2 लाख रुपए की फौरी इमदाद का ऐलान किया है। तृणमूल कांग्रेस बहरान का शिकार हो गई है क्योंकि पार्टी से निकाले गए रुकन असेंबली रितप्रता बनर्जी ने मगरबी बंगाल असेंबली के तकरीबन 60 अराकीन असेंबली की हिमायत का दावा किया है। सुप्रीम कोर्ट ने अरावली की तशरीह का दोबारा जायजा लेने के लिए आला इख्तियारात के हामिल माहिरीन का पैनल तश्कील दिया है। सीनियर कांग्रेस रहनुमा डीके शिवकुमार आज दोपहर कर्नाटक के वजीर आला के तौर पर हलफ लेंगे। भारत शमसी सलाहियतों में सालाना इजाफे के मामले में अमेरिका को पीछे छोड़ते हुए दुनिया का दूसरा सबसे बड़ा शमसी तरक्की का बाजार बन गया है। और इंडोनेशिया ओपन बैडमिंटन में आज मर्दों के सिंगल्स में एचएस प्रणॉय और आयुष शेट्टी अपने अपने मुकाबले खेलेंगे। अब खबरें तफसील से। दिल्ली के मालविया नगर इलाके के एक होटल में आज सुबह लगी जबरदस्त आग में कम से कम 21 लोगों की मौत हो गई। वहीं इस वाकये में 40 अफराद को बचा लिया गया। जनूबी दिल्ली के डीसीपी अनंत मित्तल ने बताया कि आग बुझाने वाली 8 गाड़ियों की मदद से आग पर काबू पा लिया गया है। उन्होंने पुलिस, फायर खिदमात और दीगर हंगामी एजेंसियों की मुश्तरका कोशिशों से 40 से ज़्यादा लोगों को बचाने में कामयाबी मिली है और उन्हें तिब्बी इलाज के लिए नज़दीकी अस्पतालों में मुंतकिल किया गया है। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने मालविया नगर इलाके में आग लगने के वाक़े में जानी नुकसान पर गहरे रंजो गम का इजहार किया है। सोशल मीडिया पोस्ट में जनाब मोदी ने कहा कि हुक्काम सभी मुतासिरीन को हर मुमकिन मदद फराहम कर रहे हैं। वजीर आजम ने जख्मियों की जल्द सेहतयाबी की ख्वाहिश का इजहार किया। जनाब मोदी ने मरने वालों के लवायकीन के लिए वजीर आजम के कौमी राहत फंड से 2 लाख रुपए की फौरी मदद का ऐलान किया है। इसके अलावा जख्मियों को 50,000 रुपए दिए जाएंगे। नायब सदर सीपी राधाकृष्णन ने भी दिल्ली के मालविया नगर इलाके के एक होटल में आज सुबह आग लगने के अफसोसनाक वाकये में कीमती जानों के इतलाफ पर ताजियत का इजहार किया है। सोशल मीडिया पोस्ट में नायब सदर ने जख्मियों की जल्द सेहतयाबी और बेहतरी की ख्वाहिश का इजहार किया। नायब सदर ने मुश्किल की इस घड़ी में मुतासर खानदानों के लिए हिम्मत और हौसले की दुआ की। दिल्ली की वजीर आला रेखा गुप्ता ने भी मालविया नगर में आग लगने के हादसे में जानों के इतलाफ पर दुख का इजहार किया है। सोशल मीडिया पोस्ट में मोहतरमा गुप्ता ने कहा कि हादसे की इत्तला मिलने के फौरी बाद दिल्ली फायर सर्विसेज, दिल्ली पुलिस, कुदरती आफत से निमटने की जिला अथॉरिटी, कैट्स, एम्बुलेंस खिदमात और दीगर हंगामी खिदमात की एजेंसियों की टीमों को मुतहर्रक किया गया और राहत और बचाव कार्रवाइयां शुरू कर दी गईं। वजीर आला ने कहा कि इन टीमों की तेज और बरवक्त कार्रवाइयों ने कई अफराद को बचाने और मुतासर अहाते के इनखला में मदद की। वजीर आला ने कहा कि दिल्ली हुकूमत सूरत हाल पर करीबी निगाह रखे हुए है और मुतासर कुंभों को हर तरह की तिबी मदद और मुआवनत की पेशकश की जा रही है। मगरबी बंगाल की साबिक हुक्मरान पार्टी तृणमूल कांग्रेस TMC में अफरा तफरी का आलम है और ये पार्टी तकसीम होने के दहाने पर पहुंच गई है। TMC से निकाले गए रुकन असेंबली रितब्रता बनर्जी ने तकरीबन 60 अराकीन असेंबली की हिमायत हासिल होने का दावा किया है। इस तादाद से असेंबली कंट्रोल में फैसला कुन तब्दीली हो सकती है। उनके ग्रुप ने पहले ही असेंबली स्पीकर रथिंद्रा बोस को एक खत तहरीर करके खुद को हकीकी TMC के तौर पर तस्लीम किए जाने की दरख्वास्त की है। दूसरी जानिब TMC ने शोभान देव चट्टोपाध्याय को ऐवान का लीडर और अश्मिता पात्रा को और न्याया बंदोपाध्याय को उनका नायब मुकर्रर कर दिया है, जबकि फरहाद हकीम चीफ व्हिप होंगे। साबिक वजीर आला ममता बनर्जी ने कोलकाता में एक रैली में BJP पर इल्जाम लगाया कि वो TMC में फूट डालने की कोशिश कर रही है। सदर जमहूरिया द्रौपदी मुर्मू ने आज नई दिल्ली में इंटीग्रेटेड कबायली तरक्याती एजेंसियों और इंटीग्रेटेड कबायली तरक्याती प्रोजेक्टों को मुस्तहकम करने से मुतालिक कौमी कॉन्क्लेव का इफ्तिताह किया। इस मौके पर तकरीब से खिताब करते हुए सदर जमहूरिया ने कहा कि मुल्क भर में रह रहा कबायली समाज सकाफती एतबार से काफ़ी गुना गुनियत का हामिल है और कबायली बिरादरी को आगे बढ़ाने के लिए कोशिशें की जानी ज़रूरी हैं। सदर जमहूरिया ने मजीद कहा कि आखिरी घर और आखिरी गाँव तक तरक्की का पहुँचना ज़रूरी है। मोहतरमा मुर्मू ने इस बात पर फिक्रमंदी का इजहार किया کہ اب بھی کچھ قبائلی طبقات حکومتی اسکیموں سے واقف نہیں ہیں۔
1: پی ایم جن من یوجنا کے تحت جن جاتیوں سمودائے میں بھی سب سے پچھڑے سموہ کے 20,000 سے ادھک گاؤں تک وکاس کاریہکرم کو پہنچانے کا لکھیو ہے۔ ہم سب جانتے ہیں 75 جو گروپس وہ ہے پی وی ٹی جی، پی وی ٹی جی سب سے پچھڑے، ابھی بھی کوئی پیڑ کے منچ کے رہ پہ رہتے ہیں، ان کے کوئی زمین نہیں، زمین تھا لیکن ریکارڈیڈ نہیں، اس لیے ان کو زمین دے کر گھر بنانا، ان کے ہر چیز کے لیے ادھیکاری لوگوں کو جتنے کرمچاری لوگوں کا دائتو ہے۔
0: سپریم کورٹ نے اراولی پہاڑی سلسلے کی تشریح اور اس کی نقشہ سازی سے متعلق مرکز کی رپورٹ کا ایک آزادانہ جائزہ لینے کی غرض سے ماہرین کی اعلی اختیارات والی کمیٹی تشکیل دی ہے۔ بھارت کی جنگلات سے متعلق تحقیق اور تعلیم کی کونسل کے ڈائریکٹر جنرل کنچن دیوی اس کمیٹی کی سربراہی کریں گی۔ پینل سے اس سال 31 اگست تک اپنی رپورٹ پیش کرنے کو کہا گیا ہے۔ سپریم کورٹ نے کہا ہے کہ اراولی ایکو نظام کے تحفظ سے متعلق کلیدی مسائل حل کرنے کی غرض سے ایک غیر جانبدارانہ اور سائنسی جانچ کی ضرورت ہے۔ کرناٹک قانون ساز پارٹی کے رہنما ڈی کے شیو کمار آج کرناٹک کے 25ویں وزیر اعلیٰ کے طور پر حلف لیں گے۔ گورنر تھاور چند گہلوت آج سپہر 4:05 پر بنگلورو میں جناب ڈی کے شیو کمار کو حلف دلائیں گے۔ سابق ریاستی وزیر داخلہ جی پرمیشور نائب وزیر اعلیٰ کے طور پر حلف لیں گے۔ 12 قانون ساز اراکین بھی آج وزرا کے طور پر حلف لیں گے۔ منتخب وزیر اعلیٰ ڈی کے شیو کمار آج حلف لینے والے قانون سازوں کے علاوہ سابق وزیر اعلیٰ سدھرمیا، بی جے پی کے سینئر لیڈر بی ایس یدیورپا اور جنتا دل سیکولر کے سینئر لیڈر ایچ ڈی دیوے گوڑا سے آج صبح ملاقات کی۔ حلف برداری کی تقریب میں شرکت کرنے کے لیے کانگریس رہنما راہل گاندھی، قومی صدر ملک ارجن کھڑگے، کانگریس جنرل سیکرٹری کے سی وینو گوپال اور رندیپ سنگھ سرجیوالا، مذہبی رہنماؤں، مزدوروں، ادیبوں، اداکاروں اور سرکردہ کاروباریوں اور صنعت کاروں کو مدعو کیا گیا ہے۔ حلف برداری کی تقریب کے جائے مقام لوک بھون کی حفاظت کے لیے 3,000 سے زیادہ پولیس اہلکاروں کو تعینات کیا گیا ہے۔ عوام کے لیے شہر کے مختلف مقامات اور 230 سرکاری بس اسٹینڈس پر بڑے ایل ای ڈی اسکرینز لگائے گئے ہیں تاکہ لوگ حلف برداری کی تقریب کا براہ راست نظارہ کر سکیں۔ یہ خبریں آکاش وانی سے نشر کی جا رہی ہیں۔ بھارت نے شمسی توانائی کی سالانہ پیداوار کی اپنی صلاحیت کے معاملے میں امریکہ پر سبقت حاصل کر لی ہے اور اب وہ 2025 میں شمسی توانائی پیدا کرنے والی دنیا کی دوسری سب سے بڑی مارکیٹ بن گیا ہے۔ بھارت نے قابل ذکر 155 گیگا ویٹ سے زیادہ نصب شدہ شمسی صلاحیت حاصل کر لی ہے، جس کی بدولت ملک کی 50% غیر روایتی ایندھن کی صلاحیت کے اپنے ہدف کو حاصل کرنے اور مقررہ وقت سے پہلے ہی اپنے این ڈی سیز کو پورا کرنے میں مدد ملے گی۔ ثانوی تعلیم کے مرکزی بورڈ سی بی ایس ای نے کہا ہے کہ تقریباً 40,000 طلباء نے کامیابی کے ساتھ اپنے جوابی پرچوں کی دوبارہ جانچ کی درخواستیں پیش کی ہیں اور اس پورے عمل کو بغیر کسی پریشانی کے مکمل کر لیا گیا ہے۔ سی بی ایس ای نے 12ویں جماعت کے جوابی پرچوں کی سکینڈ کاپیوں میں پائے گئے معاملات کی ویریفیکیشن اور ان کی دوبارہ جانچ سے متعلق آن لائن پورٹل کل شروع کر دیا۔ وزیراعظم نریندر مودی نے آج مرکزی وزیر چراغ پاسوان کا تحریر کردہ ایک مضمون شیئر کیا ہے، جس میں لداخ میں نئے مواقع اور امکانات کو اجاگر کیا گیا ہے۔ سوشل میڈیا پوسٹ پر وزیراعظم نے کہا کہ لداخ کا ایک مقامی باشندہ جدت ترازی، اختراع اور مواقع کی ایک داستان تحریر کر رہا ہے۔ بیڈمنٹن میں بھارتی بیڈمنٹن کھلاڑی پی وی سندھو انڈونیشیا اوپن کے سخت شروعاتی مقابلے میں کامیابی کے بعد دوسرے دور میں پہنچ گئی ہیں۔ وہیں مردوں کے سنگلز میں آج ایچ ایس پرونوئے کا مقابلہ آئرلینڈ کے نیٹ یونگین اور آیو شیٹی کا مقابلہ چین کے وینگ ہینگ یونگ سے ہوگا۔ اور آخر میں خاص خبریں ایک بار پھر۔ دلی کے مالویہ نگر علاقے کے ایک ہوٹل میں لگی زبردست آگ میں کم از کم 21 لوگوں کی موت ہو گئی۔ وزیراعظم نے حادثے پر افسوس کا اظہار کیا ہے اور مہلوکین کے افراد خاندان کے لیے 2,00,000 روپے کی فوری امداد کا اعلان کیا ہے۔ ترنمول کانگریس بحران کا شکار ہو گئی ہے کیونکہ پارٹی سے نکالے گئے رکن اسمبلی ریتبرتا بینرجی نے مغربی بنگال اسمبلی کے تقریباً 60 اراکین اسمبلی کی حمایت کا دعویٰ کیا ہے۔ سپریم کورٹ نے اراولی کی تشریح کا دوبارہ جائزہ لینے کے لیے اعلی اختیارات کے حامل ماہرین کا پینل تشکیل دیا ہے۔ سینئر کانگریس لیڈر ڈی کے شیو کمار آج سے پہر کرناٹک کے وزیر اعلی کے طور پر حلف لیں گے۔ اور انڈونیشیا اوپن بیڈمنٹن میں آج مردوں کے سنگلز میں ایچ ایس پرنوئے اور آیوش شیٹی اپنے اپنے مقابلے کھیلیں گے۔ اس کے ساتھ ہی آکاش وانی سے خبروں کا یہ بلٹن ختم ہوا۔
2: Good afternoon. This is Akashwani and I am Anuja Kumar with the Midday News. The headlines. 21 people killed in a massive fire at a hotel in Delhi's Malviya Nagar. Prime Minister Narendra Modi expresses grief, announces an ex gratia of 2 lakh rupees to next of kin of each deceased. Trinamool Congress faces turmoil as expelled MLA Ritobrata Banerjee claims support of nearly 60 MLAs in West Bengal Assembly. Supreme Court forms high-powered expert panel to re-examine Aravali definition. Senior Congress leader D.K. Shivakumar to be sworn in as Chief Minister of Karnataka this afternoon. India becomes world's second largest solar growth market, surpasses USA in annual solar capacity additions. And in Indonesia Open Badminton, H.S. Pranoy and Ayush Shetty to play in men's singles this afternoon. And now the news in detail. 21 people lost their lives and 40 others were rescued after a fire broke out at a hotel in Malviya Nagar in Delhi this morning. DCP of South Delhi, Anant Mittal, said the fire has been successfully extinguished with the assistance of 8 fire tenders. Prime Minister Narendra Modi has expressed grief over the loss of lives in the fire incident. In a social media post, the Prime Minister said that authorities are providing all possible assistance to those affected. He also wished a speedy recovery to the injured. Mr. Modi also announced an ex gratia of 2 lakh rupees from the Prime Minister's National Relief Fund to be given to the next of kin of each deceased. The injured would be given 50,000 rupees. Vice President C.P. Radhakrishnan, Home Minister Amit Shah and Delhi Chief Minister Rekha Gupta have also extended condolence over their loss of lives. More from our correspondent.
3: The fire incident occurred at 8:48 this morning. Soon after the incident, teams from Delhi Fire Services, Delhi Police, the District Disaster Management Authority and other emergency response agencies were swiftly mobilized and launched rescue and relief operations. More than 40 people have been rescued and shifted to nearby hospitals for treatment. The fire has been brought under control with the help of 8 fire tenders. Rescue and search operations are still underway and all concerned agencies remain deployed at the site to provide every possible assistance to those affected. The cause of the fire is yet to be ascertained. Delhi Police has registered an FIR in connection with the incident. With Dipendra Kumar, Ankit Kumar, Akashwani News, Delhi.
2: West Bengal's former ruling party, the Trinamool Congress, is in turmoil and on the verge of split. Expelled TMC MLA Ritobrata